यो आकाशवाणी गुवाहाटी केन्द्र हो। अब समाचार सुन्नुहोस्। गंगा क्षेत्रबाट प्रधानमन्त्री नरेन्द्र मोदीले आज भिडियो कन्फरेन्सिङ व्यवस्थाद्वारा 29 रोजगार मेलाद्वारा देशको 51,000 भन्दा नवनियुक्त युवक युवतीहरूलाई नियुक्ति पत्र प्रदान गर्दछन्। यी पार्थीहरूले रेल मन्त्रालय, गृह परिक्रमा, स्वास्थ्य र परिवार कल्याण मन्त्रालय, अर्थनैतिक सेवा दफ्तर, उच्च शिक्षा विभाग लगायत विभिन्न मन्त्रालय र विभागको नियुक्ति प्राप्त गर्दछन्। यसबार रोजगार मेलाको देशको 47 स्थानमा आयोजन गरिएको छ। असम उत्तर पूर्वाञ्चलको रेलवे तत्वावधानमा आज गुवाहाटी मालेगाउँको स्थित रंगभवन प्रेक्षागृह रोजगार मेलाको आयोजन गरिएको छ। उत्तर पूर्व सीमान्त रेलवेको जनसम्पर्की विषयले जनाएको अनुसार कार्यक्रममा केन्द्रीय मन्त्री जहाज र जलपथ मन्त्री सर्वानन्द सोनोवाल उपस्थित रहनु भएको छ र बिहान 10 बजे आरम्भ हुने कार्यक्रममा प्राय 400 निर्वाचित प्रार्थीलाई नियुक्ति पत्र प्रदान गरिएको छ। बंगलादेश सीमान्त अनुप्रवेश जान रोध गर्नको क्षेत्रमा समन्वय रणनीति प्रस्तुत गर्नको निम्ति असम त्रिपुरा र पश्चिम बंगको मुख्यमन्त्रीले अति चाँडै एउटा उच्च विषयको बैठकमा अनुष्ठित गर्दै परिकल्पना जुगुत गरिएको छ भन्दै केन्द्रीय मन्त्री अमित शाहले प्रकाश गर्नुभएको छ। नयाँ दिल्लीको हिजो सीमान्त सुरक्षा वाहिनीको र रुस्तमेजी स्मारक वक्तव्य प्रदानको कार्यक्रममा भाषण दिँदै श्री शाहले भन्नुभएको छ कि अनुप्रवेशको समस्या रहेको छ देशको अन्यतम र वृहत अन्तर्वर्ती निरापत्ता प्रत्यावान र केन्द्र सरकारले अवैध अनुप्रवेशकारीलाई सीमान्त अञ्चलमा जनगाथनी बदलाउन कहिले सक्ने छैन र त्यसको सुनिश्चित गर्नको निम्ति प्रतिश्रुतिबद्ध छ। असम त्रिपुरा र पश्चिम बंग लगायत बंगलादेशसित सीमान्त भाग बटोराको गरेको राज्य सरकारले यो क्षेत्रमा काम गरिआएको छ र गृहमन्त्री भन्दै गृहमन्त्रीले प्रकाश गर्नुभयो। असम लगायत देशको अरू ठाउँमा इन्धनको चाहिदा क्रमात् बढ्नको साथसाथै पेट्रोल, डिजल र रन्धन ग्यासको जोगान सुनिश्चित गर्नको निम्ति राजुवा खण्डको तेल बिपिनी कम्पनी आयोसिएल, बिपिसिएल र एचपिसिएल सम्बन्धित रूपमा काम गरिआएका छन्। विभिन्न राज्यमा ऋतुभित्तिक कृषि र खेतीको परिप्रेक्ष्यमा हालैमा तेल विपिनी कम्पनीहरूको पेट्रोलियम जात सामग्रीको चाहिदा जथेष्ट वृद्धि भएको देखिएको छ। यसको प्रतिलक्ष्य राख्दै तेल विपिनम कम्पनीहरूको डिपो र पाइपलाइन, एलपिजी बोल्डिङ प्लान्ट र द्वारा इन्धनको जोगान जारी राख्ने प्रयास गरेका छन्। गुवाहाटी महानगरको यातायात व्यवस्था धेरै सुशृङ्खल गर्नको निम्तिले मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो लालगणेशमा नवनिर्मित डाक्टर श्यामप्रसाद मुखर्जी हवाई पुल आनुष्ठानिक रूपमा उद्बोधन गर्नुभयो। डाक्टर शर्माले उहाँको भाषणमा भन्नुभएको छ कि असमको विकासको अनिरुद्ध गतिद्वारा लिएर जानको निम्ति सरकारको सम्पूर्ण वास्तविक गर्नको दिशामा हिजोको दिनमा माइलखुट्टीको रूपमा चिन्हित रहनेछ। 2.8 किलोमिटर लामो यो हवाई पुलको हजार हजार मानिस उपकृत हुनेछन् भन्दै उहाँले व्याख्या गर्नुभयो। यो हवाई पुलको विशिष्ट शिक्षाविद, दूरदर्शी राजनीतिविद डाक्टर श्यामप्रसाद मुखर्जीको नामले नामकरण गर्नको सन्दर्भमा डाक्टर शर्माले भन्नुभएको छ कि राज्यको शैक्षिक र राजनैतिक शिक्षाको श्यामप्रसाद मुखर्जीले जथेष्ट योगदान दिनुभएको छ। गुवाहाटी उच्चतम न्यायालयले जुबिन गार्गको रहस्यजनक मृत्युको गोचरमा अभियुक्त सामकानु मन्तको जामिन आवेदनको आगामी 25 मेमा परवर्ती सुनानी ग्रहण गर्नेछन्। न्यायाधीश मिताली ठाकुरियाको विचारपीठले अनुष्ठित सुनानीको हिजो ज्येष्ठ अधिवक्ता प्राण बराईले अभियुक्त श्यामकानु महन्तको जामिनको सपक्षमा जुक्ति प्रदर्शनको प्रक्रिया सम्पूर्ण गर्दछन् र आगामी 25 मेमा हुने सुनानीको असम सरकारको भएर महाअधिवक्ता देवजित सैका र जुबिन गार्गको मृत्युको गोचरमा विशेष लोक अधिवक्ता जियाउल कामालले अभियुक्त श्यामकानु महन्तको जामिन विपक्षमा जुक्ति दर्शाउनेछन्। केन्द्र सरकारको शिक्षा मन्त्रालय र नीति आयोगद्वारा आयोजित विकसित भारत विद्यालथन 2025 प्रतियोगिताको मरिगाउँ जिल्लाको विद्यालयमा साफल्य प्राप्त गरेका छन् र जिल्लाको मायाङ शिक्षा खण्डको कार्सोवा बोडी मध्य इङ्ग्राजल विद्यालयले प्रतियोगितामा

राज्यको स्तरमा बटा प्राप्त गर्नको साथसाथै मरिगाउँ जिल्लाको उच्च माध्यमिक विद्यालयको शहीद सूर्य बराम माध्यमिक विद्यालय क्रममा प्रटाइट र जिल्ला प्रहरीको बटा प्राप्त गर्न समर्थन भएका छन्। आइपिएल क्रिकेट प्रतियोगिताको हिजो राति हैदराबाद अनुष्ठित एउटा खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई 55 रनमा परास्त गर्दछन् र प्रतियोगिताको आजको लखनऊ सुपर जायन्ट पन्जाब किङ्स विरुद्धमा अवतीर्ण हुन्छन्। खेल बेलुकी 7:30 बजी अनुष्ठित हुनेछ। सुन्दर समाचार आजलाई पूरा भयो।

0: नमस्कार श्रोताबिन, हामी आकाशवाणी गुवाहाटीको महबोशाखा अन्तर्गत नेपाली प्रसारणबाट बोलिरहेको छौँ। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ मेरो मेपको 411.5 मिटर, तदनुसार 736 किलो हर्ज र एफएम ब्यान्डको 101.6 मेगा हर्जमा। श्रोताबिन, समय र स्टुडियो घरेअनुसार 3:21 र 30 सेकेन्ड भएको छ। यसको साथसाथै स्टुडियोमा म गङ्गा छेत्रीले सबै श्रोताहरूलाई एकचोटि पुनः स्वागत जनाउँदै सुरु गरिरहेका छौँ हाम्रा आजका कार्यक्रमहरू। श्रोताबिन, कार्यक्रमको दोस्रो चरणमा प्रस्तुत छ साहित्यिक कार्यक्रम। श्रोताबिन, आज साहित्यिक कार्यक्रम अन्तर्गत प्रस्तुत छ खैनिक छेत्रीद्वारा स्वरचित केही कविता वाचन। आउनुहोस् त पहिले सुनौ खैनिक छेत्रीद्वारा स्वरचित केही कविता पाठ।
1: भानु, कविताको शीर्षक छ सजाए मौन मुहारमा जस्तै स्वर्णिम बागमा महल, अनमोल सृजनाको आशामा अनुभूति जाग्छ पल पल, मनमा नै उल्लासमा बाँचेको आउने नयाँ सङ्गममा अङ्ग अङ्गमा रङ भन्थ्यो भानुको आलोक। मुक्तक कविताको शीर्षक छ जीवन। त्यसरी नै हाम्रो जीवन सेलाउँछ जसरी ओइली फूल झर्छ, हिमालको चुचुरामा बस्ने पनि एक दिन सागरको गहिरामा पुग्छ। कविताको शीर्षक छ मित्र मलाई कविता लेख्न नभन, मित्र मलाई कविता लेख्न नभन, ढिप्पी पनि नगर, न त मेरो कविताले समाज सुधार्न सक्छ, न त व्यक्ति मनलाई उच्च विचारको भवसागरमा पौडिन सिकाउँछ। मेरो कविताले तिमीलाई पछाएर उज्यालो किरण कहाँ फैलाउन सक्ला, दिनदिनताको लागि एक मुठी अन्न कहाँ बन्न सक्ला। त्यसैले भन्छु मित्र, कविता कोर्ने मलाई जोड नगर, लङ्गडा खोडा अपङ्ग जस्ता पूर्ण पोषण नपाएका मेरा कविताले न त शब्दलाई देख्न सक्छ न दृश्यलाई सुन्न सक्छ। चैतन्य भक्ति पाएका हरियाली पालुवाका रङ्गीन सपनाहरू सप्तरङ्गी मुना कपिलाहरूले बुझाएको त्यो अलौकिक प्रेरणाहरू, खोला नाला झरनाका कलकल धुनमा डाफे मोना ढुकुर कोरलीको सुरिलो भाकामा दृष्टिनन्दन स्वरूप मित्र म बुझ्न सकिन, अनन्तको परिसीमा रचाउने झिप झिप बल्ने हृदयको दियोलाई अदृश्य सलोदोले बोल्ने अन्यायास टिप्पी मात्र हो। म सम्झन्छु हृदयलाई स्पर्श गर्ने सुरिलो भाका लिएर मन सजाउने। कविताको शीर्षक छ हाम्रो देश महान। भारत हाम्रो देश प्यारो, हामी सब हो सन्तान, यो देशका लागि अघि बढी गर्छौ तन मन सब अर्पण, लालच छैन धन दौलतमा, हामी त चाहन्छौ मात्र ज्ञान,

0: कर्म गर्छौ यो देशको लागि, कहलाउँछौ जगको एक एक महान। सत्य धर्मको पथमा हिँड्दै रहन्छौ देशको कुनामा ध्यान, चनाखो भए सदा हामी दुश्मनको अघि राख्छौ ज्यान। आलस्यपनलाई त्यागेर गर्छौ श्रमको गुणगान, भारत यो महान देशको राख्छौ हामी उच्च सम्मान। कविताको शीर्षक छ म मेरो देशको गीत गाउँछु। मेरो देशको गीत गाउँछु म, जागृतिको गीत गुनगुनाउँछु म, भाइचाराको भावना जगाउँछु, स्वच्छताको नारा लगाउँछु, गान्धीजीको सपना साकार पार्छु, विश्वमा शान्ति प्रिय देश कहलाउँछु, योग प्राणायाम सबैलाई बुझाउँछु, तपस्वीहरूको गरिमा विश्वलाई सुनाउँछु, भारत विश्व धर्मको गुरु हो सम्झ, सनातन त्यसको सर हो बुझ, बुद्ध सिख आदि सनातनको आधार, चैतन्य परमात्मा बुझ्ने साधार। 188 देशले आज योग गर्दैछ, पवित्र आमाको खोजी विश्वमै हुँदैछ, स्वार्थी अपवित्र आत्मा अब संस्कार हुन परो, भ्रष्टाचारी शोषणकारीलाई पछार्नु परो, समाज सेवकको मुकुट लाउनेहरू घातक नबनुन्, स्वच्छ भारतको महिमा के हो उनीहरूले बुझुन्, हिमालयको चुचुरो सधैँ बुलन्द रहोस्, अमर हाम्रो बानी सधैँ गुन्जी रहोस्।
1: श्रोताहरूले त्यो जलसन हुँदै थियो खैनिक छेत्रीद्वारा सरचित कविता पाठहरू। कार्यक्रमको अर्को कसरी सुन्नुहोस् लघुकथा। कथाकार हुनुहुन्छ निकी छेत्री।
2: धनी एउटा गाउँमा एक परिवारको बसाई रहेको थियो। अत्यन्त निम्न श्रेणीको मान्छे थिए उनीहरू। बाटो घाटो पनि त्यति राम्रो थिएन। वर्षा कालमा बाढी पानीको आउने समस्याले दिनको भोग र रातिको निन्द्रा हुन्थ्यो। बल्ला बल्ला लगाएको खेती पनि बाढीले सबै लैजान हुकी भन्ने जागी हुन्थ्यो। यस घरको परिवारमा बुवा आमा र एकजना धन बहादुर मगर नामका छोरा थिए, जसलाई धने भनेर पनि बोलाउँथे। घरको आर्थिक स्थिति त्यति राम्रो नभएकाले पढाइमा अगाडि बढ्न सकेनन् तिनी। खेतीको घरमा जीविका निर्वाह गर्नेहरूले घर धाम्नु हम्मा पारेको हुन्छ। शिक्षामा पछाडि परेर कति कतै सानो जागिरमा पनि ठाउँ भेटाउन मुस्किल परेको थियो। यस्तो स्थितिमा धनीले अर्को बाटो निकाल्न खोज्छ। एउटा जस्तो भए पनि सानो तिनो नोकरीको खोजीमा गाउँ छोडेर टाढा कतै जाने सोचमा बनाउँछ उसले। अब के गर्ने, बुवा आमाको कमाईले घर नचल्ने जस्तो देखेर छिट्टे एउटा सानो चिनो नोकरी काम खोज्न बेङ्गलोरतिर जाने निर्णय लिन्छन्। बुवा आमाले पनि के गर्ने, कमाउन सक्ने भएको छोरोलाई सधैँ काखामा राखेर बस्नु पनि भएन। कतैबाट केही रुपियाँ पैसा कमाएर ल्याएदेखि ऋण तिर्न घर पनि भत्किन लागेको, टालटुल गर्ने रहेको पैसाले धेरै वर्ष भयो नयाँ कपडा नकिनेको। एक दुईटा भए पनि कपडा किन्ने, दुई चार दिन भए पनि मिठो खाना खाने सोच बनाएको छु। घर सल्लाह मिलाउँदा मिलाउँदै जान समय पनि आइहाल्छ। त्यसै गाउँमा अरू एउटा अलिक टाढा बस्ने एउटा परिवारमा एउटी सपना नामकी 20-22 वर्षकी बालिका थिए। उनको र धनेको बीचमा यसो अलिक अलिक प्रेम प्रसङ्गहरूले नजान्ने हिसाबले चलेको थियो। अब धने टाढा जाने भन्ने सुनेर उनको मनमा धेरै कुरा खेलिरहेको थियो। वहाँ गएर उसको मन अरूतिर पो फर्किन्छ हो कि भन्ने कुराले उनलाई सताइरहेको थियो। यता धनेको पो त्यस्तै प्रकारको कुराहरू सपना एक्लै भएपछि अरूतिर पो मन बसाल्ने हो कि दुईजना बीचको बिछोडले कहाँसम्म पुर्याउने हो।

त्यो उनीहरूको सोचाई बुझाई अनि पर्खाईले बुझाउँछ। धने बेङ्गलोरमा पुगेर एउटा प्राइभेट कम्पनीमा नोकरी गर्न थाल्छ। धेरै दिन बितिसकेपछि उसलाई यतातिरको सम्झनाले सताउन थाल्छ। फोनबाट बोलेर केही बेर मन बुझाउने गर्छ। धेरै दिनपछि धनेलाई एउटा खबर सताउँछ। छाङ्गाबाट खसे जस्तै हुन्छ उसलाई। धनेले यस्तो हुन्छ भनेर कहिल्यै सोचेको पनि थिएन। सपनासित अगाडि गएर सधैँभरि जीवन बिताउन सोच रहेको थियो उसले। एक्कासी सपनाको फोन आउँछ। धनेको बोली पनि केही क्षण भन्दा हुन्छ पछि मुटु थामेर बोल्छ, बोल्न खोज्छ, बुवा आमाले मलाई अर्को केटा खोजेर बिहे गरिदिने कुरा मिलाइदिन खोज्दैछन्, तिमी सके छिट्टो आउनु परो भन्दै सपनाले रुँदै फोन काट्छिन्। धनेको दिनको भोग र रातिको निन्द्रा हुन्छ उसलाई।

0: आमाले मलाई अर्को केटा खोजेर बिहे गर्दिने कुरा मिलाइदिन खोज्दैछन्। तिमी सके छिट्टो आउनु परो भन्दै सपनाले रुदै फोन काट्छिन्। धनेको दिनको भोग र रातिको निन्द्रा हुन्छ उसलाई, अब के गर्ने गहिरो सोचमा परेको हुन्छ ऊ। उसले अब कम्पनीमा बिदा लिएर घरतिर फर्किने निर्णय लिन्छ। ऊ छुट्टीको लागि आवेदन लिएर म्यानेजरको सामने पुग्छ। म्यानेजरले 10-15 दिन पछि मात्रै छुट्टी पाउने छेउ भनेर बसेको टेबलबाट उठेर हिँडिदिन्छन्। धने एकै ठाउँमा उभिएको उभै हुन्छ, ठुलो सोचमा पर्छ। उता सपनाको घरमा बिहेको कुरा लिएर मानिसहरू आउन थालेका छन्। अब धनेले पनि के गरोस्, अर्काको अधीनमा काम गरे यस्तै हुँदो रहेछ। अब जाने दिन आउन थालो। उसले आफ्ना सरसामान मिलाएर भाग भर्न थालो। 10-15 दिन म्यानेजरले बोलाएर छुट्टी मंजूर गरो। उता सपनाले बिहेको दिन तारिक पनि ठिक भएको कुरा धनेलाई जनाइ सकिन्। सपनाको हृदयमा धने नै बसेको थियो। बुवा आमाले अर्को केटा खोजेर ठिक गरे पछि पनि उनको मन खुशी थिएन। उनी अत्यन्त गहिरो चिन्तामा परेकी थिइन्। उनका मनमा धेरै कुराहरू खेलिरहेको थियो। भन्दा भन्दै बिहेको दिन आउँछ। घरमा चहल पहल, आफन्तीहरूको गाउँ घरका मानिसहरू भेला हुन्छन्। जन्ती आउने बेला हुन्छ। लौ जन्ती आए भन्दै मानिसहरूमा धगुरा डगुरी हुन्छ। मानिसहरूको गाडी घरको नजिक आइपुग्छ। बाजा गाजा साथ जन्तीको आगमन हुन्छ। उता सपना दुलै सजिएर बसेकी हुन्छन्। मनमा धेरै कुरा खेलाउँदै अझै पनि धने आइदिए हुन्थ्यो कि अर्कै निर्णय बनाई सोच जस्तो उनको अनुहारमा थियो। जन्ती पछार्दे भन्दै सबै मानिसहरू उतातिर लाग्छन्। केही बेर पछि पनि धने बेङ्गलोरबाट आइपुग्छ। मानिसको भिडलाई चिर्दै एक्कासी सपना मेरो सपना भन्दै भित्र पुग्छ। त्यो भन्दा अगाडि नै उनले यस संसार छोडिसकेकी हुन्छन् धने भन्दै। धनेले पनि सपना मेरो सपना भन्दै किन यस्तो गर्यो भन्दै उनको छातीमा टाउको राखेर भक्काउन छोडी छोडी रुन थाल्छ। सपना मेरो सपना।
1: श्रोताहरूले धिन्जेल सुन्दैथ्यो साहित्यिक कार्यक्रम अन्तर्गत स्वरचित कविता वाचन र केही स्वरचित लघुकथा, र साथै यी कविता वाचन र लघुकथा आज पहिलो प्रसारण हो। श्रोताहरूलाई जानकारी दिन चाहन्छु कि आकाशवाणी गुवाहाटीमा असमिया, चाय, जनगोष्ठी भाषा, बोडो, कार्बी र नेपाली भाषाको निम्ति अंशकालीन भित्तिमा चाहिने घोषक घोषिकाको निम्ति परीक्षाको जाँच 31 मे आइतबार अनुष्ठित हुनेछ। कटन विश्वविद्यालयको न्यू एकाडेमी बिल्डिङको बिहान 10 बजी आरम्भ हुने यो परीक्षाको प्रवेश पत्र पार्थीहरूलाई इमेलद्वारा पठाइएको छ। कुनै पार्थीले 25 मेभित्र प्रवेश पत्र मेलद्वारा भेटेन भने केन्द्रको समन्वय शाखासित जोगाजोग गर्न अनुरोध गरिएको छ। परीक्षामा आउँदा पार्थीहरूले प्रवेश पत्र लगायत फोटो परिचय पत्र लिएर आउन बाध्यतामूलक रहेको छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्नुहुँदैछ आकाशवाणी गुवाहाटीको महबुब शाख अन्तर्गत नेपाली प्रसारणबाट, र कार्यक्रमको अघिल्लो चरणमा हजुरहरूलाई मनोरञ्जन गराउँदै प्रस्तुत छ गीतको कोसेली। आउनुहोस् त पहिलो गीत सिकार्नुहोस् प्रदीप कुमार शर्माको कण्ठमा यो गीत।

श्रोतावृन्द नरबहादुर दर्जीले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यहीँ टुङ्गिन्छ र भोलि फेरि अपराह्नको 3:15 सम्मको लागि आज्ञा दिनुहोस्। नमस्कार।